जी मेरे प्यारे अजीज सामईन, और मैं चाहूँगा कि ये जो प्रोग्राम मैं कर रहा हूँ, खुदारा नई नस्ल भी इसमें शामिल हो, सुनने वालों में वो भी शामिल हो, ताकि कल को जब मैं नहीं रहूंगा तो वो इस प्रोग्राम को कोई ना कोई आप में से जरूर पैदा होगा एक ऐसा सितारा जो इस प्रोग्राम को आगे लेके चले और मुझसे बेहतर तौर पे इसको तरतीब दे। लिहाजा आप भी शामिल हुई। चले हम वहीं से शुरू करते हैं। आपने गाना सुना, महजूज भी हुए होंगे, तो मैं आपको बता रहा था कि रशीद अत्रे साहब ने एक और फिल्म की मौसीकी तरतीब दी। जिक्र चल पड़ा मैडम नूर जहां के शौहर नामदार, जो गालबन इनके पहले शौहर, चलिए ये भी बताता चलूं आपके लिए शायद दिलचस्पी का बायस हो, शौकत हुसैन रिजवी, जिन्होंने हिंदुस्तान में रहते हुए मैडम नूर जहां को मुतारिफ करवाया फिल्म में। फिल्म का नाम था जुगनू, और मैडम तो खैर उनको जमाने में कहा जाता था बेबी नूर जहां। उन्होंने 9 साल की उम्र से गाना शुरू कर दिया था। जुगनू फिल्म थी, और मौसीकार वही जो जिक्र कर चुका हूँ पहले, नौशाद साहब, जिनको हिंदुस्तान वाले कहते हैं मौसीकार आजम। He has been given the title of composer of the world. जैसे अकबर आजम मौसीकार आजम, तो उसके मौसीकार वो थे जुगनू का। और दो गाना मैडम ने गाया, और खूबी थी नौशाद साहब में कि अपनी हर नई फिल्म में एक आध नए फनकार को मुतारिफ करवाते थे। उस फनकार का नाम नामी था, आप सुन के अपनी सीटों से बुलंद ना हो गए तो मुझे आप कहिएगा डॉक्टर करार है तो मेरा नाम नहीं। उस फनकार का नाम था मोहम्मद रफी, और दो गाना था, यहाँ बदला वफा का बेवफाई के सिवा क्या है, यहाँ बदला वफा का बेवफाई के सिवा क्या है। मैडम नूर जहां और मोहम्मद रफी, ये जुगनू फिल्म थी जिसके फिल्म साज शौकत हुसैन रिजवी थे, जो मैडम नूर जहां के पहले शौहर करार पाए। गौर कीजिएगा मैं करार पाए कह रहा हूँ, इसका आगे वजह बताऊंगा क्यों मैं ये लफ्ज इस्तेमाल कर रहा हूँ। इन्हीं के नाम पे मदाम से उनको इतना इश्क था, शौकत साहब को, खुद सैयद थे, मदाम चूंकि कसूर की रहने वाली थी, अल्लाह वसाई इनका नाम था, तो स्टूडियो बनाया उन्होंने पाकिस्तान में आके, पहला स्टूडियो बनाया फिल्म स्टूडियो, जिसका नाम था शाह नूर। शाह अपने नाम का आखिरी हर्फ और नूर नूर जहां के नाम का पहला, ये इन्होंने शाह नूर बनाया। लेकिन मदाम आपको मैंने पहले कहा था क्या करती, इश्क के हाथों मजबूर थी, दूसरी शादी एजाज दुरानी से कर ली जो कि इस फिल्म के हीरो थे, हीर रांझा के। उससे पहले अभी जिक्र कर रहा था कि मिर्जा जट, सुंजे दिल वाले बुए अजय मैं नहीं उठोए वे तू जम जम आवे चन्ना तारे आंदिलो, ये भी मौसीकार इसके रशीद अत्रे थे। उस वक्त से भी इश्क चल रहा था, लेकिन आपको होता है ना वो कॉल अमजद इस्लाम जद के चुपके चुपके ये असर करता है, इश्क कैंसर की तरह बढ़ता है। तो मदाम चूंकि बड़ी जहां दीदा औरत थी, और एजाज दुरानी साहब बड़े खुबरू थे, उनसे 10-12 साल छोटे थे, और मदाम उनसे हाथ नहीं धोना चाहती थी। हीर रांझा की कामयाबी के बाद, हालांकि ख्याल था बहुत फिल्मों में मजीद इकट्ठे आएंगे, मादाम ने एक कदगन लगा दी तमाम फिल्म साजों पे और हदायतकारों पे कि जिस फिल्म में एजाज के साथ फिरदौस बेगम हिरन होंगी मैं उस फिल्म का गाना नहीं गाऊंगी। तो यकीन जानिए मादाम एक ऐसा नाम था और ऐसा नाम है और ऐसा नाम रहेगा फन मौसीकी में कि उनके आगे कोई चिराग और नहीं जला सकता था, और ऐसा ही हुआ, ऐसा ही हुआ। और मदाम ने उसके बाद यूसुफ खान से शादी की, उसके बाद उन्होंने एक और एजाज, शायद नाम एजाज उनको अच्छा लगता था, पीए में पायलट थे, कैप्टन थे, उनसे शादी की। जिक्र चल पड़ा तेरी जवानी का, मदाम की इश्क का, और ये यकीन जानिए अल्लाह ताला मदाम को गरीके रहमत करे, बड़ी नेक खातून थी। वो ऐसा ही होगा, मेरा कहीं उनको बुराई करना मकसूद नहीं है, लेकिन ये ऐसे गोशे हैं जो कम लोगों को मालूम होंगे, इसलिए बताता जा रहा हूँ आपको। आ जाइए, मैं जिक्र कर रहा था सफदर हुसैन साहब का, ठीक है जी। उन्होंने इसकी मौसीकी तरतीब दी, और उनके बेटे जो हैं आजकल बड़े अच्छे आवाज के मालिक हैं, कमर अब्बास उनका नाम है, उनके पोते भी गाते हैं, ठीक है। और वो इसके साथ साथ ये अयाम अजा में सोजो सलाम भी पढ़ने की सआदत हासिल करते हैं। इसके बाद एक और बड़ा नाम कटरी बाबा का, जो कि मुझे शुरू में लेना चाहिए था, लेकिन मुझे माफ कर दीजिएगा मैं थोड़ा सा भूल गया, जबकि पहले भी आपसे माजरत कर चुका हूँ, भूलना ऐन इंसानियत है। कि साईं अख्तर हुसैन, इतनी बुलंद आवाज और कवाली के अंदाज में एक फिल्म आई थी तौबा, उसमें गाने थे मुख्तलिफ कवाली थी जिसमें ऊंची आवाज लगाते थे ना, ना मिलता घर ये तौबा का सहारा हम कहां जाते, उसमें जो आवाज लगाते हैं वो साईं अख्तर हुसैन। तो ये भी कटरी बाबा के मकीन थे।
کٹری بابا کے مکین تھے اور ان کو تمغہ حسن کارکردگی سے بھی نوازا گیا. اتنے بڑے فنکار تھے. صدارتی تمغہ برائے حسن کارکردگی جس کو کہتے ہیں پریزیڈینشل اوارڈ فار پرائڈ آف پرفارمنس, یہ بھی ان کو دیا گیا. تو یہ بھی کٹری بابا کے ہی رہنے والے تھے, کیونکہ میں نے آپ کو بتایا نا کٹری بابا نے یہ اتنے اتنے بڑے نام پیدا کیے ہیں, تبھی میں آپ کے گوش گزار کر رہا ہوں. پھر تھوڑا سا آگے چلتے ہیں تو کٹری بابا کا ایک اور بہت بڑا نام اسی خان وادے میں سے, جن کا نام ہے, ایک موسیقار ہیں میرے پسندیدہ ترین موسیقاروں میں سے, ان کا نام ہے وزیر افضل. یہ جوڑی تھی جیسے ہندوستان میں رواج تھا نا, شنکر جے کشن کلیان جی آنند جی لکشمی کانت پیارے لال, یہ جوڑی تھی. اس طرح پاکستان میں بھی حسن غلام نبی عبد الطیف بخشی وزیر جدو ہولی جے لہندا میرا نام, یہ موسیقار تھے, ٹھیک ہے. اور تیسرے یہ وزیر افضل صاحب, بہت بڑا نام تھا یہ. ان کا تعلق بھی کٹری بابا سے تھا. اور ان کا کون سا گانا, فلم انڈسٹری کے, پاکستان فلم انڈسٹری کے بہت جانے پہچانے فنکار اور جذبات کی دنیا کے بادشاہ, جن کا نام تھا علاؤالدین. ان کو پیار سے کہا جاتا تھا لاوا پہلوان. لاہور میں علاؤالدین کو اندرونی شہر میں لاوا کہتے ہیں, لاوا پہلوان. اور اتنے بڑے آدمی تھے کہ انہوں نے اپنا استاد اور مرشد مان رکھا تھا استاد دامن کو. ان کا بڑا مشہور گانا میں نے بھی آپ کو پہلے نام لیا تھا کہ ایک نام میں نے لیا تھا آپ کو, فنکار آئے ایسی بھی ہیں, ایک گانا گایا تھا میں نے, ترتی کری کرا دے میں نہ چاند ساری رات. یہ عابد علی صاحب جو ہیں ان کی زوجہ کا نام ہے ہمیرا, جو کہ جو ہیں آپ کی بڑی مشہور فنکارہ ہیں ایمان علی, ان کی والدہ, انہوں نے گایا. اور اس کے جو لکھاری تھے, وہ جو لکھنے والے تھے شاعر, ان کا نام تھا استاد دامن. اور وہ فرود خانے میں رہتے تھے, ٹھیک ہے, جہاں کے یوسف صلاح الدین جو علامہ اقبال کے جو تھے, جوید اقبال صاحب کے بہنوئی تھے, علامہ اقبال صاحب کے داماد تھے, ان کا وہاں مشہور حویلی ہے میاں سلیدی حویلی, تو یہ اس کے قریب رہتے تھے. اور علاؤالدین اسٹوڈیو سے فارغ ہو کے روز اپنے استاد کے اور اپنے گرو کے پاؤں چھونے کے لیے وہاں جایا کرتے تھے. آپ کو پتہ ہے یہ تو آج کل کمرشلائز ہو گئے نا, زیادہ تر شعرا جو ہوتے ہیں وہ اپنے کام میں اتنے مگن ہوتے ہیں کہ وہ ان کو اتنی پیسے کی فکر نہیں ہوتی. لیکن جو لوگ جانتے ہیں, جو مداح ہوتے ہیں, جو مترف ہوتے ہیں, وہ ان کی مدد کرتے رہتے ہیں, لہٰذا ان کو وہاں روز جا کے ان کا خرچہ دیا کرتے تھے. انہوں نے فلم بنائی, بلکہ بنا رہے تھے وہ فلم, اس کو انہوں نے نام رکھا, آپ غور کیجئے گا آپ کو پھر اندرونی شہر کی اس میں جھلک نظر آئے گی, کیونکہ ہمارے آپ کو پتہ ہے پروگرام کا ٹائٹل ہے درونے شہر کی انکہی کہانیاں. تو میں کیسے بھول جاؤں لاہور شہر کے اندرون گلیوں کو. اس فلم کا انہوں نے نام رکھا جمعہ جانجنال, یعنی جو ہر جگہ پہنچ جاتا ہے. ایک مسکین سا آدمی ہوتا ہے, کبھی روٹی کی تلاش میں, کبھی بخشش کی تلاش میں, کبھی رونق کی تلاش میں, کبھی دل لگانے کی تلاش میں, کبھی خوشی ڈھونڈتے ہوئے, جمعہ جانجنال انہوں نے اس فلم کا نام رکھا. اور اس میں موسیقی ترتیب دی وزیر افضل صاحب. گانا کون سا بتاتا چلوں, میڈم نور جہاں کا, کہندے نے نینا تیرے کول رہنا تیرے کول بہنا. میڈم اس کے بعد مہدی حسن کا سنیے گانا, پنجابی کا گانا مہدی حسن نے گایا, بہت کم پنجابی کا گانا گاتے تھے, گایا غالباً پہلا گانا تھا استاد مہدی حسن خان صاحب کا, کنڈ مکھڑے تو لاؤ یار سامنے آ کے سن لے دکھڑے بعد کسے تڑپاؤ یار, جس کر دیویں تیاں پہنا نال دیا کر سکھ دا گہنا, سب کہندے نے میں کی کہنا کنڈ مکھڑے تو لاؤ یار. اس کلاسیکل رنگ میں بنی ہوئی موسیقی کے موسیقار تھے وزیر حسن, ان کا نام. اس کے بعد ایک فلم آئی اور کا نام تھا یار مستانے, اس میں میڈم کا گانا تھا کہ تو قرار میرا پیار میرے جانیاں, تو ایویں تینوں ایویں تین کول پہ بٹھانی,

0: Welcome back, listener. I'm your host, Ume Habiba, at 92.6. So, continue our question answer session. Ma'am, aapne jaise ki bataya ki English Language Center kis tarah se contribute kar raha hai. To ek typical classroom se hat ke bhi English Language Centers ki kya khidmat hain jo sar anjaam di ja rahi hai, aap uske bare mein batayenge?
1: We are part of the Faculty of Languages and Literature और ELC standalone भी बहुत सारी जो है वो supplementary हमारे programs हैं. हमारा एक बड़ा important program है which is called the Skill Center. और Skill Center में हम students को extra classes के ज़रिए उनकी जो भी English में जो उनको ज़रूरत है support की, writing में, listening में, speaking में, वो हम देते हैं. उसके साथ हमारा है Writing Support Center. This is part of our strategic pillar to become part of a international university. किसी भी university को देख लें international, उनका एक writing support center होता है जो पूरी university को provide करता है editorial services उनके research articles के लिए, और students को हम provide करते हैं tutorials के. कोई भी student किसी भी department का अगर वो बैठ के किसी हमारे team member के साथ थोड़ा सा time spend करना चाहते हैं अपने writing को improve करने के लिए या speaking को, ज़्यादा हम writing support centers, we focus on the writing, तो हम उनकी help करते हैं. और साथ ही में हमारा जो है वो फॉरेन लैंग्वेजेस का भी है. वी टीच फॉरेन लैंग्वेजेस टू द एंटायर यूनिवर्सिटी. जो स्टूडेंट्स उसके लिए ऑप्ट करना चाहते हैं, अभी हम चाइनीज और फ्रेंच क्लासेस जो है वो ऑफर कर रहे हैं थ्रू द ELC. थैंक यू.
0: तो उन क्लासेस की ड्यूरेशन क्या होती है?
1: उनकी रेगुलर ड्यूरेशन होती है. स्किल सेंटर की जो क्लास होती है वो एक हफ्ते में 3 hours की क्लास होती है. एंड जो हमारे फॉरेन लैंग्वेजेस की क्लास होती है वो हमारी इंग्लिश की क्लास की तरह वी हैव 1 hour प्लस स्लॉट, एंड दैट इज also a 3 credit hour course. So these are proper courses through the university. Unke 3 hours jo hai wo credit hours hote hain.
0: So ma'am, aap bataein ke learning center kis tarah se contribute kar raha hai. Aap kuch add karna chahe to karenge.
2: मैं थोड़ा सा इसमें आपको और बताना चाहती हूँ स्किल सेंटर के बारे में, क्योंकि ये एक हमारा प्राइम प्रोजेक्ट है जो कि जब का ELC जो है वो यूनिवर्सिटी ऑफ सेंट्रल पंजाब में हम लोगों ने इंग्लिश लैंग्वेज सेंटर को डेवलप किया, उसके साथ ही हमने स्किल सेंटर स्टार्ट किया. ये हम कुछ एक्स्ट्रा जो है सर्विसेज प्रोवाइड करते हैं टू द UCP स्टूडेंट्स. आप जो पहले क्वेश्चन कर रही थी कि जो डिफरेंट एरियाज से स्टूडेंट्स आते हैं और डिफरेंट बैकग्राउंड्स के होते हैं और उनकी जो है आप कह लें कि प्रोफिशिएंसी भी डिफरेंट होती है अबाउट द लैंग्वेज, उसको हम कैसे केटर करते हैं और उनको एट पार लेके आते हैं. तो स्किल सेंटर इस सिलसिले में एक बहुत अहम किरदार अदा करता है. उसमें ये है कि ये एक 0 credit कोर्स है, पास फेल के बेस पे है ये. इसमें ग्रेडिंग नहीं हम करते हैं, ठीक है, और इसमें हम फोकस करते हैं फर्स्ट सेमेस्टर के स्टूडेंट्स के ऊपर. और उस किस तरह हम फोकस करते हैं कि हम ऐसे तमाम स्टूडेंट्स को जो कि एंट्री टेस्ट में जिनके 50% या उससे कम मार्क्स आते हैं उनको हम एनरोल करते हैं स्किल सेंटर में. और उसकी हम अलहदा से, और उसके लिए हम अपने जो बहुत ज़्यादा सीनियर हमारी फैकल्टी है उसको हम डेडिकेट करते हैं फॉर दीज क्लासेस, ठीक है. हमारे टीम लीड्स और हमारी जो सीनियर फैकल्टी है वो ये क्लासेस लेती है. और जैसे शीबा ने कहा कि 3 credit hours इनकी भी प्रॉपर क्लास है और वो हम फ्री ऑफ कॉस्ट UCP के स्टूडेंट्स को ऑफर करते हैं, उसको हम कोई चार्ज नहीं करते. और आप ये देखिए कि द बेस्ट ऑफ आर टीचर्स वो उनको साइड बाय साइड दे आर टेकिंग एन इंग्लिश कोर्स इन English 1 एंड साइड बाय साइड इन ऑर्डर टू इम्प्रूव देयर प्रोफिशिएंसी हम उनको स्किल सेंटर भी ऑफर कर रहे हैं उतने ही आवर्स का. और वीक में 3 hours की क्लास होती है उसकी भी. और उसमें हमारा मुकम्मल फोकस जो होता है वो एक बहुत ही फन लविंग एनवायरनमेंट, एक बहुत ही रिलैक्स्ड एनवायरनमेंट में होता है, जिसमें कि हम ना सिर्फ जिस तरह मैंने आपको बताया कि English 1 में एक्टिविटीज़ को हम करते हैं उस पर बेस करते हैं, बल्कि इसमें टीचर्स के पास भी फ्री हैंड होता है कि वो अपनी क्लास की जो है कैपेबिलिटी को देखते हुए वो एक्टिविटीज़ डिज़ाइन कर सकते हैं. अब जैसे स्किल सेंटर के जो टीचर्स हैं वो फिर शॉर्ट मूवीज़ भी दिखाते हैं, वो पॉडकास्ट भी दिखाते हैं उसके अंदर, वो लिसनिंग की बहुत ज़्यादा प्रैक्टिस करवाते हैं ताकि जो वो बच्चे हैं जो कि किसी वजह से भी जो है वो कुछ पीछे रह सकते हैं تو وہ اس کو کور کر سکیں, نہ صرف کور کر سکیں بلکہ زیادہ بہتر ہو سکیں. اور جتنا زیادہ اس میں اسپیکنگ ایکٹیویٹیز کے اوپر کیا جاتا ہے, کیونکہ کلاس میں اتنا موقع نہیں ملتا, آپ نے سلیبس بھی ختم کرنا ہے, آپ نے جو ہے وہ ٹرمینل ایگزامس کی طرف بھی جانا ہے, آپ نے ہر چیز کرنی ہے. تو اس میں بھی ہیں ایگزامس ہیں, اسیسمنٹس ہیں, اٹس ناٹ لائک دس کہ وہ نہیں ہے, لیکن وہ اس طرح ہے کہ ان کو بیس کیا جاتا ہے اسٹوڈنٹس کے جو بھی ان کی ریکوائرمنٹ ہے اس کے مطابق. تو اس لیے جو ہے میں بالکل اس آپ کے پلیٹ فارم سے یہ کہنا چاہوں گی کہ جو بھی اسٹوڈنٹس سن رہے ہیں وہ پلیز ضرور اس کو اٹینڈ کریں اگر وہ انرول ہو گئے ہیں اس کے اندر, کیونکہ یہ ان کی ایک پروفیشنسی, ان کی ابلٹی جو کہ لینگویج جو کہ بہت امپورٹنٹ ہے, بیکاز نو میٹر ہاؤ مچ گڈ ان یور اسٹڈیز ان یور اون سبجیکٹ, اگر آپ کی کمیونیکیشن اسکلز اچھے نہیں ہیں تو یو آر انیبل ٹو پرفارم بیٹر ان یور پروفیشنل لائف. تو اس پروگرام کے تھرو میں بچوں کو یہ کہنا چاہوں گی کہ وہ ضرور اس میں اگر وہ انرول ہو گئے ہیں تو وہ ریگولرلی اٹینڈ کریں اس کی کلاسز کو.
0: میم کمیونیکیشن کو لے کے ہی میرا کوسچن ہے, مطلب ہم اکثر دیکھتے ہیں کہ اسٹوڈنٹس رائٹنگ میں اور ان کی انگلش گرامر بہت اچھی ہوتی ہے, لیکن جب اسپیکنگ کا ٹائم آتا ہے تو سم ٹائم اسٹوڈنٹ اس چیز کو لے کے شائع فیل کرتے ہیں یا اتنا ایفیشینٹلی وہ بول نہیں سکتے. تو جو اسٹوڈنٹس چاہتے ہیں کہ ہم اپنی اسپیکنگ جو ہے اچھی کریں, تو ان کے لیے آپ کیا ایڈوائس دینا چاہیں گی, کون سی ایسی پریکٹسز ہیں جو وہ کریں تو وہ ان کے لیے بہت بینیفیشیل رہیں گی؟
2: اچھا, اس میں یہ ہے کہ لسننگ از دا امپورٹنٹ فیکٹر. آپ یہ دیکھیں کہ لینگویج از آل اباؤٹ اٹس اے ہیومن ایکٹیویٹی, ایکچولی اٹس ناٹ سبجیکٹ ایز آئی سیڈ ارلیئر. ہم جب پیدا ہوتے ہیں تو سال ڈیڑھ سال ہم کچھ نہیں بولتے, ٹھیک ہے, ہم سن رہے ہوتے ہیں, ہم امیجز بنا رہے ہوتے ہیں اپنے مائنڈ میں, جو کچھ ہماری مدر کہہ رہی ہوتی ہیں, ہمارے سبلنگس کہہ رہے ہوتے ہیں, ہمارے گرینڈ پیرنٹس کہہ رہے ہوتے ہیں, ہم اس سے ایک امیجز بناتے ہیں. اینڈ دین آفٹر این ایئر اینڈ ہاف وی اسٹارٹ ٹاکنگ, ہم وائسز وائس آؤٹ کرنا شروع کرتے ہیں, جو کہ اتنا پرفیکٹ نہیں ہوتا, ٹھیک ہے نا, بالکل اسی طرح ہوتا ہے جیسے بچے آتے ہیں تو پروننسیشن ٹھیک نہیں ہوتی, تو ان کے ایکسنٹ ٹھیک نہیں ہوتے, ٹھیک ہے, بالکل یہ ایسے ہی ہوتا ہے. تو یہ اتنا نیچرل پروسیس ہے لینگویج لرننگ کا. تو میں ہمیشہ بچوں کو یہی ایڈوائز کرتی ہوں کہ وہ جتنا زیادہ لسننگ کریں گے, مطلب وہ اس کے لیے وہ موویز دیکھیں انگلش لینگویج کی, وہ پروگرامس سنیں, اب تو بہت جو ہے ان کے پاس ایونیوز ہیں, فیسلٹیز ہیں, یوٹیوب پہ بہت کچھ اویلیبل ہے, دا مور دے لسن دا مور دے ول بی ایبل ٹو اسپیک ویل, ٹھیک ہے. اور دوسری جو چیز ہے کہ جو کہ بہت تیزی سے ڈمنش ہوتی جا رہی ہے ایون ایلڈرس میں بھی, ایک چیز ہماری ریڈنگ ہیبٹس بہت جو ہیں وہ ایک ان کو سیٹ بیک ملا ہے میڈیا اور ان سب چیزوں کی اتنی فراوانی کی وجہ سے. تو میرا یہ ایڈوائس ہے کہ ضرور کچھ نہ کچھ پڑھیں جو آپ کے انٹرسٹ کا ہے. ضروری نہیں ہے کہ آپ کوئی بہت فلاسفیکل چیزیں پڑھیں, آپ کو اسپورٹس میں انٹرسٹ ہے تو آپ ایٹ لیسٹ اسپورٹس کے بارے میں روز کچھ نہ کچھ پڑھیں, اگر آپ کو میڈیا میں انٹرسٹ ہے, آپ موویز کے ریویو پڑھنا چاہتے ہیں, آپ وہ پڑھیں, آپ کو فوڈ سے انٹرسٹ ہے تو فوڈ سے ریلیٹڈ چیزیں پڑھیں, ٹھیک ہے, جو انٹرسٹ ہے. پہلے آپ اس طرح اسٹارٹ کریں, جب آپ اس طرح اسٹارٹ کریں گے اور آپ کو ریڈنگ کی عادت پڑ جائے گی تو پھر آپ اور بھی چیزوں کو پڑھ سکتے ہیں, اور پھر اس کو آپ یوز کریں, جو نئے ورڈ سیکھتے ہیں آپ ان کو لازمی یوز کریں, بیکاز لینگویج از اے اسپوکن پروسیس. جب تک